0: કોસ્કો ટીવી બોકનોની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिसोम सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
3: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
5: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
5: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
5: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
7: एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12औं वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105औं पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12औं वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सीओ सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ अन्यथा साधारण सभामा उपस्थित गराइने छैन साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ केशव कुमार कार्की सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी 5 दोलखा
8: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
9: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
9: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
8: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
9: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
8: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
9: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
8: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।
10: यो हो हाम्रो रेडियो 103.4 MHz। यो हो हाम्रो रेडियो 103.4 MHz।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 12 गते सोमबार, सेप्टेम्बर 28 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको तृतीया तिथि, विश्व रेबिज दिवस, अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच को दिवस पनि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित, नागरिकलाई सचेत बनाउन 800,000 भन्दा बढ़ी एसएमएस पठाइयो।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल,
0: जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि बंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावाट विद्युत उत्पादन,
1: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता,
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत कराँतेतर्फ नेपाललाई 2 स्वर्ण 1 रजत र 3 काँस्य, आर्चरी अनि 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरिए।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि भएको जनधनको क्षतिको प्रसंग।
1: यही असोज 8 देखि 11 गतेसम्म परेको ठूलो पानीका कारण देशभर 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। वर्षा र त्यसबाट सृजित बाढ़ी पहिरो तथा अन्य विपदका घटनाबाट 746 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको हो। यसबीचमा वर्षाको जोखिमलाई मध्यनजर गर्दै 77 जिल्लामा प्रशासन कार्यालय तथा 3 सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। जोखिम देखेका जिल्लामा आवश्यकता अनुसार सवारी आवागमन रोक तथा प्रभावित सम्भावित प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्न समेत निर्देशन दिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग भन्नुभयो,
3: पाग्लुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
1: तीन दिन असोज 8 देखि बिहान 9 बजेसम्म, असोज 11 गति दिउँसो 1 बजेसम्म 67 घण्टा लगातार मौसमको अवस्था अनुगमन संचार तथा समन्वय गरेको र उक्त अवधिमा उद्धार तथा प्रतिकारमा अग्रपन्तिमा खटिनीलाई 5,000 भन्दा बढ़ी एसएमएस पठाइएको समेत प्राधिकरणले जनाएको छ। सम्भावित बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढ़ी पूर्वानुमान शाखाबाट 8,14,000 एसएमएस पठाइएको थियो। बाढ़ी तथा पहिरोको जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था समेत मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका कारण देशभरका 186 वटा वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीमा भएको छ। त्यसपछि कास्कीको 85 वर्षा भएको छ भने तनहुँको अरौलीटारमा 472 मिलिमिटर वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको हो।
0: यसैबीच केन्द्रीय सड़कको सम्पर्कबाट बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङको सम्पर्क विच्छेद भएको छ। मालढुङ्गादेखि मुस्ताङसम्म 46 ठाउँ अवरूद्ध भएको छ। कतिपय ठाउँमा सड़क नै बगाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। काठमाण्डुसँग जोड़िने 5 राजमार्गमा आवागमन अवरूद्ध छ। त्रिभुवन राजपथ एकतर्फ सञ्चालनमा छ भने पृथ्वी राजमार्गको तनहु खण्ड पनि अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाढ़ी पहिरोको जोखिमले सुदूरपश्चिमका सबै राजमार्गहरू बन्द अवस्थामा रहेका छन्। तीन दिनदेखिको लगातारको भारी वर्षाका कारण गण्डकीका बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका हुन्। यसैबीच हिम पहिरोमा परि दुईजनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको मृत्यु भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन छन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सम्पर्कविहीन सबै नेपाली रहेको र सोमबार आज बिहानैबाट थप मदतका लागि अर्को उद्धार टोली घटनास्थलतर्फ पठाइएको पनि बताउनुभयो।
3: हाम्रो नार्पा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको, कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ, हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: मौसम प्रतिकूलताका कारण उद्धार टोली बोकेर घटनास्थलतर्फ गएको कैलाश हेलिकप्टर घटनास्थलमा अवतरण हुन नसकेको र घटनास्थलमा अवतरण भएका उद्धारकर्तासँग समेत सम्पर्क हुन नसकेकाले घटनाबारे थप जानकारी आउन नसकेको पनि उहाँले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घड़ीमा जीवन रक्षा गर्दै नागरिकलाई सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य रहेको बताउनु भएको छ। उहाँले बाढ़ी पहिरोको विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजीका साथै बाढ़ीमा फँसेका मानिस र पशु चौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात्र खटिरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन निरन्तर क्रियाशील रहेकै बेला अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्दै विपदको जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। उहाँले बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको तथा जोखिम अझै कायम रहेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न र संकटमा परेका राज्यका संयन्त्रहरूलाई पनि जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी पहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालो बजारीमा संलग्न हुने जो कोहीमाथि सरकारले कड़ा निगरानी राखिरहेको भन्दै सचेत पनि गराउनु भएको छ।
1: यसैबीच केही दिन यता परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गमा ठूलो क्षति पुगेको छ। यससँगै विभिन्न जिल्लाका मुख्य राजमार्गसँग सीधा सड़क सम्पर्क टुटेको छ। लमजुङ, मनाङ, पर्वत, बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको हो। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा सवारी आगमन ठप्प बनेको छ। पहुँच सड़क बगाएर सवारी स्थल चलाउन अझै केही दिन लाग्ने समेत सड़क विभागले जनाएको छ। पर्वत बागलुङ जोड्ने मालढुङ्गाको पक्की पुल तत्काल सञ्चालनमा ल्याउन काली गण्डकी नदीको बहाव घट्नुपर्ने सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुविदीले बताउनु भएको छ। पोखरा बागलुङ सड़क अन्तर्गत पर्वतको सहसंघामा बाढ़ीले सड़क बगाएर सवारी आगमन ठप्प बनेको सड़क विभाग कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनु भएको छ। प्राय सय वर्षभित्र आउन सक्ने बाढ़ीलाई दृष्टिगत गर्दै पुलको डिजाइन गरिएको थियो, तर सो अनुरूप बाढ़ीका कारण क्षति पुगेको समेत अधिकारीहरूले बताएका छन्। पहिरो जोखिममा रहेका क्षेत्रमा शीतल बजार, गौतमी खोला, कृष्ण भीर, ज्यामिने घाट, चौकी भीर, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङ टार, धारापानी, घोप्टे भीर र सिमल धारा मा सड़क अवरूद्ध, सड़कमा रहेका पुलहरूमा समस्या देखिएको समेत बताइएको छ।
0: यसैबीच हिजो अपराह्नदेखि भने नेपालको मौसम सुधारतर्फ अग्रसर देखिएको छ। आजदेखि सबैतिरको आकाश खुला हुने अनुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ। विभागले आगामी 5 दिनको मौसमी विवरण सार्वजनिक गर्दै कतै कतै मात्र हल्का बादल र पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। 4 दिन यता लगातारको वर्षा शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित हुँदा ती क्षेत्रमा भारी वर्षा र हिमपात समेत भएको छ। त्यसले विभिन्न स्थानमा बाढ़ी पहिरोका घटना गराएको मौसमविद सञ्जीव अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार गत गत 24 घण्टामा मधेस प्रदेशको पश्चिमी भूभाग बागमतीको दक्षिणी गण्डकीको पहाड़ी र तराई भूभाग अनि लुम्बिनी प्रदेशमा अधिक पानी परेको छ। ती क्षेत्रका केही स्थानमा 150 मिलिमिटर भन्दा अधिक पानी परेको पाइएको छ। धेरै स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा रेकर्ड भएको अधिकारीले बताउनुभयो। सर्लाही, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा धेरै पानी परेको रेकर्ड गरिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा नागरिक दायित्व,
5: कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ। हामीले सबै फ्लो गरेको अवस्थाहरू छ। त्यहाँ यहाँहरूले नजिकको जनप्रतिनिधि मार्फत पनि समन्वय गरेर अगाडि बढ्न सक्नुहुन्छ।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा व्यापक फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल, जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणले
1: उब्जाएका प्रश्न शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले खबर लेख्नु भएको छ। सुरक्षा चुनौती भन्दै घरबाट लगिएका चोलेन्द्र शमशेर जबरा 12 घण्टापछि परिवारको जिम्मा लगाइएको थियो, तर खतरा के थियो र कसको आदेशमा उहाँलाई घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रसँग जवाब छैन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको नियन्त्रणका विषयमा चौथर्पी रूपमा सरकारको आलोचना समेत भएको छ। जेएनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 12,000 र कक्षा 6 देखि 8 सम्म अध्ययनरत विद्यार्थीले वार्षिक 16,000, कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थीले वार्षिक 20,000 र कक्षा 11 र 12 मा विद्यार्थीले वार्षिक 24,000 रूपियाँ पाउने भएका छन्। त्यस्तै भित्रपृष्ठमा कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल शीर्षकमा कुलचन्द न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 15 महाधिवेशनको पूर्व संध्यामा पार्टीको सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ। विधान संशोधन मार्फत कांग्रेसले पहिलो पटक युवादेखि पेशागत विज्ञ श्रमिक अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई केन्द्रीय तहमा ल्याउने ढोका खोलेको छ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 युवालाई विधानबाटै प्रतिनिधित्व सुनिश्चित गर्ने काम गरिएको छ। त्यस्तै प्रदेश कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिमा 35 वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। वडा हुँदै जिल्ला कार्य समितिसम्म भने 20-30 वर्ष मुनिका युवाको प्रतिनिधित्व गरिने समेत व्यवस्था गरिएको छ। त्यस्तै भित्रपृष्ठमा टावरमा क्षति पुग्दा काली गण्डकी करिडोरको 358.2 मेगावाट बिजुली उत्पादन बन्द शीर्षकमा खबर प्रकाशित छ भने सुपर मार्केट र खुद्रा पसलमा फरक फरक चिनीको मूल्य शीर्षकमा खबर छ। त्यस्तै 2 महिनामा 61 अर्ब ऋण संकलन, 85 अर्ब भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकमा छापिएको खबर रहेको छ, खसीदेखि बंगुरसम्म सबै मासुको भाव आकाशिएको बारेमा अजित अधिकारीले लेख्नु भएको हो। गत चैतमा कुखुरामा बर्ड फ्लू देखिएपछि खसी लगायतका अरू मासुको मूल्य बढ़ाइएको छ। अहिले व्यापारीले मनलाग्दी मूल्य तोकेर बेच्दा पनि नियामक निकाय मौन रहेको उपभोक्ता अधिकार कर्मीहरूले गुनासो गरेका छन्। बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाव अचाकले बढ़ेको हो। गत चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको उल्लेख गरिएको छ। भेत्रीपन्नामा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, नेतृत्व हस्तान्तरणको मुद्दा डिफ्यूज कि एमालेको शक्ति शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले पनि स्वागत गरेर मुद्दा नै कमजोर बनाएको आरोप लागेको उल्लेख गरिएको छ। ओली नेतृत्व हस्तान्तरण र नेकपासँग एकताका लागि तयार रहेको बारेमा पनि अर्को खबर छापिएको छ। कांग्रेसमा भने समानान्तर महाधिवेशन, संस्थापनको क्षेत्रीय अधिवेशन चल्दै देवा समूह क्रियाशील सदस्य थप्दै शीर्षकमा खबर लेखिएको छ। अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई 5 वर्षसम्म कैद र 5 लाखसम्म जरिवाना सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन हुन लागेको बारेमा पनि खबर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, पश्चिमको बाढ़ी पहिरोले रूकियो 483 मेगावाट विद्युत उत्पादन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। अविरल वर्षा, हावाहुरी र बाढ़ी पहिरोले देशको पश्चिमी क्षेत्रमा रहेका ऊर्जाका संरचनामा क्षति पुग्दा विद्युत उत्पादनदेखि प्रसारण र वितरण अवरूद्ध भएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा विद्युत आपूर्ति अवरूद्ध भएको उल्लेख गरिएको छ। उद्योग मन्त्रीसँग सुनसरी मोरङ करिडोरका उद्योगीहरूको माग, उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नको लागि पनि माग गरिएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा प्रहरीले जवरालाई किन समात्यो र छाड्यो शीर्षकमा रमेश धमला र ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ भने एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयको भनाइरहेको छ। कांग्रेस महाधिवेशन सर्ने शीर्षकमा अर्को खबर छ, नेपाली कांग्रेसको 15 महाधिवेशनको मिति केही दिन पछाडि सर्ने भएको समेत खबरमा उल्लेख गरिएको छ। पार्टीभित्रको विवाद चर्किँदै जाँदा संस्थापन र इतर दुवै पक्ष तल्लो तहको अधिवेशनमा जुटेका छन्। यही बेला कांग्रेसको संस्थापन पक्षले आगामी शुक्रबारदेखि काठमाडौँमा गर्ने गरी तय गरेको महाधिवेशन केही दिन सर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ अनि अध्यादेशबाटै आउला निजामती विधेयक शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। 55-30 लोकसेवाको असहमति छ। मुख्य सचिव कानून सचिव पनि सकारात्मक नभएको खबरमा दावी गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकको भित्रीपन्नामा दशैं अगाडि नै राजदूत नियुक्तिको तयारी शीर्षकमा खबर छापिएको छ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संसदीय सुनवाई समितिले दशैं अगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनवाई सक्ने गरी तयारी थालिएको उल्लेख गरिएको छ। पशु स्वास्थ्य प्रणालीमा गम्भीर असर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ अनि पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक शीर्षकमा खबर छापिएको छ भने महँगो तिर्दा पनि तरकारीको अभाव रहेको बारेमा सीता शर्माले लेख्नु भएको छ। त्रिभुवन राजपथमा इन्धन र एलपी ग्यास बाहेकका सवारी निषेध शीर्षकमा राममणि दहालले मकवानपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ अनि आर्थिक कारोबार दैनिकमा नेपाल चीन बीचका ठूला तीनै व्यापारिक मार्ग बन्द शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरमा पर्ने तीन पुलको अप्रोच सड़क बगाइदिएको हो। 1000 मेगावाट विद्युत अवरूद्ध रहेको छ। उद्योगलाई विद्युत कटौती गरिएको पनि अर्को खबर छापिएको छ। आपूर्ति रोकिँदा 72% महँगियो तरकारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ।
10: ताजा खबरमा अब विदेशका खबर। भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढ़ीका कारण जनजीवन प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढ़का विभिन्न क्षेत्रमा वर्षाका कारण भौतिक क्षतिमा समेत क्षति पुगेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा समेत पहिरो खस्दा करिब 4000 श्रद्धालु बाटोमै अल्पत्र परेको स्थानीय प्रशासनले बताएका छन्। प्रशासनले केदारनाथ यात्रामा रोक समेत लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गराएको छ। उता थाइल्याण्डको राजधानी बैंककमा व्यापक बाढ़ीका कारण हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनका अनुसार करिब 4900 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। र चीनले सार्वजनिक गरेको सहमतिको पहिलो बुदामा पारस्परिक सम्मान, निष्पक्षता र पारदर्शितामा आधारित रचनात्मक तथा रणनीतिक रूपमा स्थिर चीन अमेरिका सम्बन्ध निर्माण गर्ने उल्लेख गरिएको छ। चीनिया पक्षले यसलाई दुई देश बीचको सम्बन्धका लागि नयाँ रणनीतिका आधारका रूपमा समेत व्याख्या गरेका छन्। चीन र अमेरिका बीचको सम्बन्धलाई सुदृढ बनाउन नयाँ सम्झौता भएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जित्न सफल हुनुभयो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज हिजो भएको फाइनलमा चाइनिज ताइपेको खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितरियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको हो। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। उहाँले टीम कुमितेतर्फ पनि काँस्य पदक जित्नु भएको हो। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। यसैबीच जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्स्ड टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। हिजो भएको खेलमा तिलक ज्ञानु युएईका आयसा आलाली र खलिफा अल्काबीको जोड़ीसँग 6-2 पराजित हुँदै बाहिरिनु परेको हो। पुरूष 800 मिटर दौड़मा नेपालका श्रमबहादुर कुमार हिट चरणबाटै बाहिरिनु भएको छ।
10: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षामा प्रहरी प्रशासनको भूमिका, नागरिकको कर्तव्य, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रू 5700 मा साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
12: क्यास्ट फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: साझा खबरमा अब विपद प्रभावित बालबालिकाको सुरक्षाको कुरा। भदौ 10 को भोटेकोशी बारीका कारण होल्डिङ सेन्टरमा बसेकाहरू पनि आफ्नो व्यवस्था गरेर गाउँ फर्कन थालेका छन्। विनाशकारी बाढ़ीका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन्। उनीहरूको सुरक्षा र नागरिक दायित्वका बारेमा साथी सुशीला श्रेष्ठले प्रहरी प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
5: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 सय नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ। त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। चुप लागेर चाहिँ नबस्नुहोस्। हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ। यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ। नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई, हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति एलर्ट राखिसकेको अवस्थाहरू छ।
13: प्रहरीले त गरिरहेछ, तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा के होला?
5: सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो। अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शंकाको रूपमा हेर्नु पर्यो। आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ, छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। अनावश्यक अर्काको घरमा छिर्ने केही गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो, या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काका घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो। घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर, प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ। के केन्द्र छ हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ हामीले चाहिँ सबै, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक सूचनाहरू प्रवाह गरेका छौँ।

0: हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: तीन दिनको वर्षा, बाढ़ी र पहिरोमा परि 21 जनाको मृत्यु, 5 जना अझै बेपत्ता, 700 भन्दा बढ़ी घर परिवार प्रभावित। नागरिकलाई सचेत बनाउन 8 लाख भन्दा बढ़ी एसएमएस पठाइयो।
0: मध्यरातमा पूर्व प्रधान न्यायाधीश पक्राउ गरिएकोमा सरकारको आलोचना, कांग्रेसको संगठनात्मक संरचनामा फेरबदल, दशैंको छेकोमा बाढ़ी पहिरोका कारण ठाउँ ठाउँमा बगे सड़क र पुल।
1: जेएनजी सहित परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा, खसीदेखि मंगुरसम्मको सबै मासुको भाव आकाशियो, पश्चिमको बाढ़ी पहिरोले रोकियो 483 मेगावट बिजुली उत्पादन।
0: भारतमा भारी वर्षाका कारण केदारनाथ यात्रामा रोक, बाढ़ीले थाइल्याण्डमा हजारौं विस्थापित, चीन अमेरिका सम्बन्धमा नयाँ सम्झौता।
1: र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत आर्चरी र 800 मिटर दौड़बाट नेपाली प्रतियोगी बाहिरे।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले चसक्क शीर्षकमा यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, चाडबाडको समय आएको छ र महँगी बढ़िराखेको र सुशासनको लागि सरकार र सरकारवाला निकायले गर्नुपर्ने काम जे जति थियो त्यो गर्न नसकेको भनेर विभिन्न आलोचना पनि भइरहेको छ। एउटा ट्याम्पो जस्तो देखाइएको छ, ट्याम्पोमा अगाडिपट्टि लेखिएको छ एक्सप्रेस, पछाडिपट्टि लेखिएको छ सत्ता, अनि त्यहाँ अगाडि चलाइरहेका व्यक्तिहरूमा प्रधानमन्त्री लगायत सत्ताधारी दलका नेता जस्ता देखिन्छन्। दुई बीचमा संवाद हुँदैछ, माथि यसो लेखिएको छ, हाम्रो एक्सप्रेसमा ब्रेक छैन, ब्रेक लगाउन पर्दैन भने होइन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलि ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ

0: पैसा नलाग्ने फोन 10, 9, 8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास सुकी संघको संयुक्त अपील।
2: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: यस मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
4: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बेगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुढे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुढे बजार सिन्धुपाल्चोक।
2: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
3: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
4: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
2: थप जानकारीका लागि शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli kalinchok साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303
4: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाडी सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 91.7 RKS 802 र

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, डिपु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।

प्रहरीले मध्यराती निवासबाट नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश सुलिन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो र किन छाडियो भने गम्भीर प्रश्न उब्जाएको छ। प्रहरी नियन्त्रणमा रहेका जबराललाई एक घण्टा पछि सुरक्षित स्थानमा पठाइएको प्रहरीको टेकु स्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पूर्व प्रधान न्यायाधीश जबरालले उपयुक्त ठानेको सुरक्षित स्थानमा पठाएको र सुरक्षा पनि बढ़ाएको प्रतिक्रिया दिएका छन्। प्रहरीले सुरक्षा खतरा भएका कारण उनलाई पक्राउ गरेको बताए पनि के खतरा थियो र कोबाट खतरा थियो भन्ने जानकारी दिएको छैन। पूर्व न्यायाधीश जबरालाई सुरक्षा खतरा भएकै भए उनकै निवासमा सुरक्षा बढ़ाउन सक्ने सम्भावना थियो, तर प्रहरीको अपराध अनुसन्धान कार्यालयले मध्यरातमा नियन्त्रण लिनुको खास कारण के थियो, औपचारिक पक्राउ हो भन्ने कुरा कसुरमा र कुन कानून प्रक्रिया अन्तर्गत नियन्त्रणमा लियो, होइन भने उसलाई पक्राउ पुजी बिना नै नियन्त्रणमा लिएर प्रहरी कार्यालय लैजानु पर्ने अवस्था किन आयो, स्पष्ट हुन सकेको छैन। सुलिन्द्र शमशेर जबरा प्रधान न्यायाधीश भएदेखि नै विवादमा आएका पात्र हुन्। विगतमा सर्वोच्चमा मुद्दाको पेश तोकिएदेखि सत्तासँग विभिन्न महत्वाकांक्षी माग राखेका कारण विवाद बढ्दै जाँदा उनी माथि महाअभियोगसम्म लाग्यो, तर पूर्व न्यायाधीशलाई सुरक्षा थ्रेड भए घरमै भरपर्दो सुरक्षा दिनका सट्टा सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा न्याय संगत नभएको कानूनी विवादहरूले बताएका छन्। प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर स्वदेश फर्किएको केही घण्टा भित्रै पूर्व न्यायाधीश किन नियन्त्रणमा परे, यसको जवाब सरकारले दिनुपर्नेछ। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 33 वार्षिक साधारण सभा देहाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
1: प्रस्तावहरू
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
1: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
2: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
1: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
1: विनियम नीति तथा कार्यविधिहरू संशोधन
2: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
1: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
2: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 20 गते मंगलबार लहरे माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
2: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
2: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
1: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
2: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
1: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत सबै
2: असोज 26 गते सोमबार कालिन्चको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
1: कालिका मावि कालिङचोक 9 कटरा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
2: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो वर्ष पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
1: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
2: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
2: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
3: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा
1: मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
2: शारदा मावि सैलुङ आटो भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: असो 27 गते मंगलबार प्रगतिशील मिलीजुली कालिचोक दुई बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निको भूमि मावि कालिचोक दुई बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो पाचु साङबा बजार सेवा केन्द्र अन्तर्गतका सबै
2: सिंगटी हेलीप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर पाँच हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
3: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाइक पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा

0: विश्व रेबिज दिवस 2083 अवसरमा कृषि तथा पशुपन्छी विकास कार्यालय दोलाखाको अनुरोध।
1: रेबिज रोग जनावरको टोकाईबाट मानिसमा सर्ने प्राणघातक जुनोटिक रोग हो। यो संक्रमित कुकुर जंगली जनावर जस्तै स्याल फ्याउरोले टोकेमा चितोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको र्यालबाट सर्दछ। मुख्यत यो भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ। नेपालले 2030 रेबिज रोगलाई शून्यमा जाने लक्ष्य दिएको छ। त्यसैले कुकुर बिरालोलाई पहिलो पटक 12 हप्तामा र त्यसपछि प्रत्येक वर्ष रेबिज विरूद्ध खोप लगाऊ।
0: रेबिज रोग 99% ज्यान लिने घातक र 100% रोकथाम गर्न सकिने रोग हो।
1: यही मिति 2083 साल असोज 6 गतेदेखि 12 गतेसम्म निशुल्क कुकुर र बिरालोलाई खोप लगाउने कार्यक्रम भएकाले आफ्नो घर पालुवा तथा घर वरपरका सामुदायिक कुकुर बिरालोलाई कार्यालयमा ल्याई खोप लगाउनु हुन अनुरोध छ।
0: थप जानकारीका लागि कृषि तथा पशुपन्छी विकास कार्यालय दोलाखा सम्पर्क नम्बर 049421115 98 57 045 114।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगची, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागादेउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपू बुद्धचोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरी शंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरी शंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
1: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एकजना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलन।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बन्चोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुन्दरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
1: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपे ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिकी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: 我来个物业帮你拿去对岸航空，我站了路，我站了了路，没完个垃圾我是我站的灯都不行，完了过来牛牛上来看，俺我先管你，好我那啥我那都干，我再给牛牛了再问题呢。
1: 耶，他为了低本的台阶的可干净，他为了把那个香槟的香槟的杯底是 rental and catching service 这里给他们摆了一下。
0: 哎，我抓你管管你，好我行我好你那好的。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ज्या कस्तं खाल्लं दूध पाणी मिसायको राहायचं आणि तर खांदे न
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: जनोपकार बचतोता ऋण सहकारी संस्था लिमिटेडको 27 साधन सभा सम्बन्धी सूचना।
2: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
4: वार्षिक साधन सभा हुने इकाइ नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते, क्लासिकल दरबार बैंकेट, जडीबुटी, काठमाडौँ, अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको निर्णयहरू अनुमोदन तथा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
4: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नु पर्नेछ। 2083 भाद्र 8 गति सम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
2: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा।
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841070099, 9841070099।
2: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिन्चोक 9 कटाचौर कालिन्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीशुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असो 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम

0: अनुहुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: पहिनै पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
5: पाण्डोहरू गइहालौ न, दर्श सकिगो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दर्श सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: हाम्रो रेडियो 103.4 MHz।
6: जनउपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
7: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
6: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 35 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
7: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
6: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई
3: अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
7: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

ढुङ्गालाई पनि नसोचौ भनेर होइन आकाश यो गीतको मेल सिङ्गर आउँदै हुनुहुन्छ कि उहाँ आफै पनि मेन रोडर हो त्यसरी तिमी सबै कुरियो सेट गर है

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: विशाल श्रीमद् भागवत महापुराण ज्ञान माहेक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन, मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844994413, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा, उपशाखा आश्रम सुन्द्रावती।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पर्ने यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
1: ए यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
0: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
0: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 5833।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा। स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841070099, 9841070099।
3: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 好大个物业把你拿去真爱好哥，我站了路，我站了了路，没娃个垃圾我是我站着真的过谁娃的过来牛逼了啊！那啊我先管你，好我那啥我那都啊我再见了你，我来再问你呢。
1: 耶，他为你弟弟把你抬起来看看去，他为你把你个香铺那香门那的贝蒂斯 rental and catering service 这里给你们摆下进去。
0: 我抓你乖乖，好我先我后面好的。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कठै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके हो नि?
6: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिटीमा।
7: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
9: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98440168014।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघाङ दोलखा 49.1 FM 802 र 49.1 FM 844
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
4: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ
3: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार समय बिहान ठिक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा
4: नोट उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
0: 2083 असोज 17 गते उद्घाटन, सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म, कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म, कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म, साबिक सुनरावती गाविसका सदस्यहरू। कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म, कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
2: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
2: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बौद्धिश सहकारी संस्था लिमिटेड परिवार, कालिन्चोक 7 भदौरे दोलखा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरिकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: खैनी बाँडी त तो राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्नु लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
6: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभा हुने मिति, समय र स्थान
6: मेती 2083 साल असोज 25 गते आइतबार, घटस्थापनाको दिन। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माविको हल चरीकोट।
5: साधारण सभामा छलफलका विषयहरू
6: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन।
5: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट।
6: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित।
5: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन।
6: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण।
5: विनियम, आन्तरिक नीति, आन्तरिक कार्यविधि संशोधन।
6: संचालक समितिको निर्णय अनुमोदन।
5: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध।
6: नोट, साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
5: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट।

0: श्री श्री कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
1: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एक मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माधि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोइसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्यालय बिगुआर थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 दुहे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397, 421-943, 421-539 र 421-303।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सरीकोट, दोलखा। स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017-099, 9841017-099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
6: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
6: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
5: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
6: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
5: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
6: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर सातो मार्बु छापो बैतेश्वर आठ शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर आठ वडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर आठ फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत।

0: अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183174।
2: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ขอได้ก็มีฟันนี่น้อยได้ไอ้ฮักโม่บอสแมวนุบอสแมวนุแมวนุมีว่ากันเลยหมอนหมอนแจ่มตีนตะกุนเสียวานักโบราณนิ้วนิกลางเอ็ดนะอาวัชเห็นวันนี้ฮักมันนะชาวนาหนุกอาวัตแกแมวนุหัวตาวันเห็นนี
1: ่เย้तपाईले केटी बनी थाचेन खड्काजी तपाईले भनेको सम्पूर्ण सामान अर्थ 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ
0: ए वा वा ट्राई गर्न नि हपै हो हैन हट
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
7: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
6: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
7: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
6: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
7: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
8: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरिकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप
9: विभिन्न देशहरूमा जान चाहेमा देशवासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
3: थप जानकारीका लागि होटल एमरेसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
9: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32-3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32-7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असो 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते मूर्ति मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, दस इट सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्त

0: अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: निधिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरीशंकर उपस्थिति केन्द्र 9 गौरीशंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुले बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 छरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
3: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यारेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-3497, 421-943, 421-539 र 421-303।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हो हमरो रेडियो 103.4 मेगाहर्ट्ज।
1: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
1: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099 आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ दोलखा 91.7 RKS 802 र 91

विशाल श्रीमद भागवत महापुराण ज्ञान माहेक्य मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924209, 9844994413, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841070099, 9841070099।
2: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
3: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भेटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकेको नि।
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 10 हौँ सिपेमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाण्डौ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा। निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ।

0: भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरिकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती माडी कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माभि कालिन्चोक 4 हिलेपानी निकोभूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमि
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षेमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494213997 421943 421549 र 421303।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मे।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिकी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
8: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844।
3: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
4: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

0: साधारण सभा हुने मिति समय र स्थान
1: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिम्चोक माविको हल चरीकोट
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: प्रधानमन्त्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ, अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गति। स्थान: कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्धचोक। मिति 2083 साल असोज 18 गति। स्थान: जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय: सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: छलफल तथा निर्णयका विषयहरू सञ्चालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट सञ्चालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाइ केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
4: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
2: संस्थाका शेष सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
3: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
4: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति, समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन। सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुनरावती गाविसका सदस्यहरू। कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
1: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, कालिन्चोक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोप विभिन्न देशहरूमा

0: पर्न चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल एमरुसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099।
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि, सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा,
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
5: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
4: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
5: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
4: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
5: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
6: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
0: प्रोपाइटर नवीन श्रेष्ठ श्रेष्ठ मेसिनरी स्टोर एण्ड सप्लायर्स बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।

0: किन्छ हाम्रो रेडियो हो मन मनमा गुन्जिन्छ राम्रो रेडियो घर घरमा गुन्जिन्छ हाम्रो रेडियो
1: नयाँ नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: निधिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एस मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामीचाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बेगुआ थामीचाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुढे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुढे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षण का लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शीर्ष सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शीर्ष सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शीर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शीर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-397-4219-543-4215-3
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण सियर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपू बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अक्षर

0: जारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी तत्सान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
2: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0949421656।
0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र। राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र। एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की सचिव एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी 5 दो

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ दोलखा 94.1 RS 802 र 0

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
6: छोराको बिहे पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट, कुर्सी, भाँडाकुँडा, म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त? मान्छे
7: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
5: हजुर, हामी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह, व्रत बन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
8: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98-5-12-42-883, 98-4-10-22-883 र कृष्ण श्रेष्ठ 98-64-00-20-41।
9: त्यसो रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।

दुई पटक राष्ट्रपति बनेर देशको अभिभावक तुसमालेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको सर्वसम्मत दोस्रो वरियताको नेता बनाउने निर्णयपछि एमालेभित्र उत्तराधिकारीको बहस शुरू भएको छ। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने अध्यक्ष ओलीको प्रस्तावलाई नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेताहरूले समेत स्वागत गरेपछि भावी उत्तराधिकारीको चर्चा शुरू भएको हो। भण्डारीको पुनः आगमन नेतृत्व हस्तान्तरणकै कारण एउटा महत्वपूर्ण कडी बन्न सक्ने एमाले वृत्तमा चर्चा छ। भण्डारीको पुनः आगमनसँगै दोस्रो वरियता सहित नेतृत्वको दौड़मा उनको नाम शीर्ष सूचीमै थपिएको छ। दुईपटकसम्म ओलीकै प्रस्तावमा राष्ट्रपति बनेकीले पनि अरू नेताहरूको तुलनामा भण्डारीलाई अझ भरपर्दो र विश्वसनीय उत्तराधिकारीका रूपमा लिन थालिएको छ। राजनीतिक विश्लेषकहरूले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वामपन्थी आन्दोलन अघि बढ़ाउन सम्भावना नभएकाले विद्या देवी नेतृत्वमा अघि बढ़ाउने सोचले वरिष्ठ नेताको जिम्मेवारी दिएको हुन सक्ने अनुमान पनि गरेका छन्। विद्या मार्फत एमाले र सिंहको कम्युनिष्ट आन्दोलनको पूर्ण गठनको सम्भावना रहेको कतिपयको तर्क छ। भण्डारीको संयोजनमा नेकपा एमाले सहितलाई मिलाएर एकीकृत पार्टी बनाउने दिशातर्फ नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ़ाउने अनुमान समेत शुरू भएको छ। एमाले अध्यक्ष ओलीले एमाले भित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस र आफू विरूद्धको ध्रुवीकरणलाई कमजोर बनाउन विद्या भण्डारीलाई अघि सारेका हुन् वा एमाले र समग्र कम्युनिष्ट आन्दोलनलाई गोडबन्द गर्न चाहेका हुन्? हेर्न बाँकी छ। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017019, 9841017019।
2: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
3: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कथै बरी लैलै, कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पेक्षा कस्तं खाल्लं दूध, पाणी मिसायको रहेछ हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: धुलिखेल अस्पताल, दोलखा

0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
0: 24 घण्टा फार्मेसी सेवा
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
0: इसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
1: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-412-020
0: धुलिखेल अस्पताल दोलखा

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
3: चौबिसै घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: चौबिसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिसा पिसाब, खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0949412020।
2: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलामबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी साथ हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोछन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
2: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
3: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित
1: गरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।

0: भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपू बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरी शंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरी शंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको सादक्षेबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
0: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम, आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
2: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
1: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-57-22।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोप्राइटर मधुमाया जीजी, पढे हैन प्रोप्राइटर बनेको छु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
4: कार्यक्रम साझा आवाज।
10: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित

0: seamless browsing र streaming का लागि Dish Home Internet अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक world class entertainment को IPTV सेवा प्रदान करने Dish Home Internet नेपाल को एकमात्र next generation Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 router हरूसँग उत्कृष्ट जडान प्रदान करने Dish Home Internet साथै Internet TV र अन्य सेवाहरू सजिले व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप My Dish Home App
1: प्यासो फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: TIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
5: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
6: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु
5: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
6: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
5: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
6: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ
7: दाजु बहिनीको गन्धनमा म पनि मिसिए यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
6: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु
8: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
10: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई,
1: बिस्तारै हामीले 2-3 दिनभित्र सबै राजमार्गहरू सुधार गराउँछौं।
0: माघ धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी,
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ,
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। र सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल एकेडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त 3-तले भवनमा लागेको आगोको लपका र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिचको घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता, राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका 5 जना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसूरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पंजरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा 2 घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू 2-3 दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसम कोरोला राजमार्ग र यतातिर विशेषर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्छ। रसुवा बारी जस्तो पुरै काटेर कामी नलाइने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2-3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जैसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए, तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जैसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्र भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्नु पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तिन दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसीको माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डे 1 दर्जन जल विद्युत आयोजनामा अर्ब रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सफा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजङ शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
4: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैन थियो, आफूलाई मात्र परेको रस लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू पनि छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्साउन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
7: स्कूल आउँदासम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थ्यो होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिज नै छैन, अब के गर्ने त्यो लागेर आफै रुन मलाई।
4: बाढीले घरबार गुमाउँदाको पीडासँगै बालबालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छिन् बच्चाहरूमा डराउने आति नै समस्या भने छ।
7: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यसो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भने जस्तो डर चाहिँ लाग्छ अरे बच्चाहरूलाई नि अहिले पनि।
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदम बारे सोधेका छौं।
8: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चोलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
8: हुन सक्दछ, यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन। अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्याय न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण दिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्छ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
8: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्न र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै। त्यस हुनाले अड्डा अदालतलाई छोदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नु पर्दछ।
0: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराम मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
10: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
11: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
12: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
10: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
12: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
11: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
10: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
11: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
10: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो